السلام عليكم. السلام عليكم، نمستے، ست سری اکال، اے ویری بیوٹیفل امیزنگ اینڈ برائٹ مارننگ ٹو آل مائی لسنرز ہو آر ٹیونگ ان. میں ہوں آپ کی ہوسٹ زینب فاطمہ، ویلکم کرتی ہوں آپ سبھی کو آپ کے فیورٹ شو تو لسنرز. میں ہوں آپ کی ہوسٹ زینب فاطمہ، ویلکم کرتی ہوں آپ سبھی کو آپ کے فیورٹ شو دا ٹیوا ڈائیلاگ وتھ ریڈیو فضا 97.1 FM. چلیے تو لسنرز، ریڈیو فضا جہاں ملتی ہے آپ کو انفارمیشن، کمیونیکیشن اینڈ انٹرٹینمنٹ. چلیے تو لسنرز، اس پیٹرن کو ہم اور آپ مل کر لے کر چلیں گے ایک ساتھ اب سے لے کر ٹھیک دو گھنٹے تک. یعنی اب سے لے کے ٹھیک دو گھنٹے تک ہم اور آپ رہیں گے ساتھ ساتھ، مل کر بنائیں گے آپ کے آج کے اس دن کو، اس صبح کو اور بھی زیادہ خوبصورت اور بھی زیادہ یادگار. چلیے تو لسنرز، ابھی اٹھائیے فون 01157100971، یہ ہے ہمارے اسٹوڈیو کا لائیو نمبر. سو آپ جلدی سے جائیے اس نمبر پر، اپنے نام کے ساتھ ساتھ کوئی بھی پیارا سا پیغام یا جو کچھ آپ ہم سے شیئر کرنا چاہتے ہیں ہمیں لکھ کر بھیج دیجیے. اس کے ساتھ ہی آپ ہمیں radiofaza.com.uk کی ویب سائٹ کے تھرو لائیو ٹیون کر سکتے ہیں، اور ہمارے اپلیکیشن ریڈیو فضا 97.1 FM کو ایزیلی اپنے فون میں انسٹال کر سکتے ہیں. سمپل سا میتھڈ ہے، آپ نے کیا کرنا ہے، سمپلی آپ نے جانا ہے گوگل اسٹور یا پھر ایپل اسٹور پر، وہاں جا کر آپ نے سرچ کرنا ہے ریڈیو فضا 97.1 FM. اور ود ان اے فیو سیکنڈز ایک پرپل کلر کا آئیکن آپ کی اسکرینز پر ڈسپلے ہو جائے گا. جی ہاں، آپ بالکل ٹھیک سمجھے، یہی ہے ہماری اپلیکیشن. سو جائیے جلدی سے اس اپلیکیشن کو انسٹال کر لیجیے تاکہ آپ اسی طرح ہمارے ساتھ جڑے رہیں، کنیکٹڈ رہیں اور آپ کو ڈیلی اپڈیٹس ملتی رہیں. اس کے ساتھ ساتھ اب بات کرتے ہیں ہم ان تمام تر لسنرز کی جو ڈرائیو کر رہی ہیں اس وقت، یا پھر سفر کے لیے روانہ ہونے لگے ہیں، یا پھر گاڑی میں ہیں اور چاہتے ہیں کہ اپنے دن کو، اپنی صبح کو اور بھی زیادہ میسمرائزنگ بنائیں. تو ان سبھی کے لیے یہی ہے کہ آپ ہمیں فضا ٹیپ کے تھرو ٹیون کر سکتے ہیں. چلیے لسنرز، یہ تھے وہ سبھی طریقے جن سے آپ ہم سے اور ہم آپ سے جڑ سکتے ہیں. سو میں نے یہ تمام تر طریقے آپ سے شیئر کر دیجیے، تو انتظار کس بات کا ہے. تو لسنرز، انتظار کس بات کا ہے، ابھی ہمارے ساتھ جڑ جائیے اور اپنی موجودگی کا احساس ہمیں دلاتے رہیے. کیسے ہیں آپ سب؟ امید کرتی ہوں آپ سب ٹھیک ٹھاک ہوں گے، خیریت سے ہوں گے اور آپ نے اپنے دن کا آغاز کر لیا ہوگا. زندگی میں کہیں نہ کہیں کسی موج مستی میں مگن ہوں گے. چلیے تو لسنرز، ایک ڈائنامک لک کے ساتھ، کین یو بلیو اٹ، آج ہم جون کے پہلے دن میں ہیں. ویلکم ٹو دا فرسٹ جون 2026. مئی کا مہینہ پتہ بھی نہیں چلا اور کیسے ایک دم سے گزر گیا، اور آج سے ہم آفیشیل سمر وائبس کو ویلکم کرنے جا رہے ہیں. نیا مہینہ، نیا ہفتہ، تو کیوں نہ ایک نئی امید کے ساتھ مسکراتے ہوئے ہم اس نئے منتھ کا ویلکم کریں. See the listeners, new month, new chapter, new page and new wishes. Let's make this tune absolutely unforgettable. تو بس اگر آپ ابھی گاڑی چلا رہے ہیں، کچن میں ہیں یا آفس کے ڈیسک پر تھکے ہوئے بیٹھے ہوئے ہیں، تو ابھی اپنے ہیڈ فونس لگا لیجیے، تھوڑا سا ریلیکس کیجیے، کیونکہ میں بنانے جا رہی ہوں آپ کے آج کے اس دن کو، اس صبح کو اور بھی زیادہ خوبصورت اور بھی زیادہ میسمرائزنگ. تو لسنرز، جیسا کہ آپ سبھی کو معلوم ہے کہ ہمارے شو کا اسٹارٹ اپ ہوتا ہے ایک خوبصورت سے موٹیویشنل سے کوٹ آف دا ڈے سے، تاکہ کوشش یہی ہوتی ہے کہ آپ کے دن کو اور بھی زیادہ خوبصورت اور بھی زیادہ انرجیٹک اور بھی زیادہ پازیٹیو بنا دیا جائے. تو اسی طرح سے آج بھی لے کر آئی ہوں آپ سبھی کے لیے ایک خوبصورت سا کوٹ. تو آج کا ہمارا کوٹ آف دا ڈے کچھ یوں ہے، یو ڈونٹ ہیو ٹو سی دا ہول اسٹیئر کاسٹ، جسٹ ٹیک دا فرسٹ اسٹیپ وتھ کانفیڈینس. چلیے آئیے اس خوبصورت کی بات کو ذرا ڈیپلی، گہرائی سے سمجھنے کی کوشش کرتے ہیں. جی تو لسنرز، ہمارا آج کا کوٹ یہ کہہ رہا ہے کہ آپ کو پوری سیڑھیاں دیکھنے کی ضرورت نہیں ہے، بس
आपको ज़रूरत है इस चीज़ की कि आप यकीन के साथ अपना पहला कदम बढ़ाएं। अक्सर मंडे को हम क्या एक अजीब सी फीलिंग्स सोच रहे होते हैं, क्योंकि हमारे माइंड में ये सब चल रहा होता है कि उफ एक नया हफ्ता, इतना काम करना है, इस टारगेट को अचीव करना है, जिसे हम अगर हम अपनी ज़ुबान में नॉर्मल इंग्लिश में कहें तो हम ओवर थिंकिंग कर रहे होते हैं। लेकिन लिसनर्स, जिंदगी को थोड़ा सा आसान बनाइए, और जून का महीना जैसे कि शुरू हो चुका है, इसका मतलब ये है कि आधा साल अभी गुजर चुका है। जो पहले 5 महीनों में हमसे ना हो सका, उसकी फिक्र छोड़ दीजिए, जस्ट टेक अ वन न्यू स्टेप। तो आज का दिन बेहतर बनाइए, कोशिश करें कि आप आज से एक पॉजिटिव स्टार्ट लें, न्यू चीज़ों को स्टार्ट करें। आई नो चीज़ें बहुत डिफ़िकल्ट होती हैं, समटाइम्स हम बहुत ज़्यादा एग्जॉस्ट हो जाते हैं, हम सोचते हैं कि आखिर हम किस तरह से स्टार्टअप लें, क्योंकि हम उस चीज़ को इस तरह से देख रहे होते हैं कि ये चीज़ बहुत बड़ी है और हम इसको नहीं कर पाएंगे। बट जस्ट ट्रस्ट मी, अगर आप एक स्टार्टअप लेंगे, जस्ट आप फर्स्ट स्टेप को देखेंगे, तो आपके लिए वो चीज़ उतनी ही ज़्यादा आसान हो जाएगी। एंड आई नो जब आप स्लोली स्लोली प्रोग्रेस करते हैं, तो आप बाय द टाइम आफ्टर फ्यू टाइम्स अपने मकसद तक, अपने गोल तक और अपने मिशन तक पहुंच जाते हैं। तो लिसनर्स, ये था हमारा आज का खूबसूरत सा कोट ऑफ द डे। उम्मीद करती हूँ कि हमारा आज का कोट आपको अच्छा लगा होगा। जैसा कि आज है मंडे, न्यू वीक न्यू स्टार्ट, तो मैंने सोचा कि क्यों ना हमारा आज का कोट भी इस चीज से रिलेट करे कि किस तरह से आपने न्यू स्टार्ट लेना है। सो जब आपने न्यू स्टार्ट लेना है, तो आपने फर्स्ट थिंग दैट कीप इन योर माइंड इज कि आपने आज के बारे में सोचना है। अगर आप आने वाले कल का सोचकर खुद को मेंटली एग्जॉस्ट कर लेंगे, ओवर थिंकिंग करेंगे, तो आप कभी भी फर्स्ट स्टेप नहीं ले सकते। सो जरूरी ये है कि आप आज का सोचें किस तरह से आप अपने आज को बेहतर बनाएंगे, क्योंकि अगर आपका आज अच्छा होगा, तभी आपका कल और आने वाला कल खूबसूरत होगा और प्यारा होगा। जी तो लिसनर्स, इसी तरह से गुफ्तगू का सिलसिला तो चलता रहेगा, क्योंकि हम और आप रहने वाले हैं अब से लेकर ठीक 2 घंटे तक साथ साथ। सो करेंगे बहुत सी गपशप, लाइट सी चिट चैट, लेकिन अभी वक्त हुआ है शो में एक अदद म्यूजिकल ब्रेक का, ताकि आप थोड़े से रिफ्रेश हो जाएं। सो सुनते हैं ये खूबसूरत सा ट्रैक, ट्रैक से वापसी पर यहीं से हम कंटिन्यू करेंगे।